0: ورتله نشم زډیر تر شرمېګم زډیر ګناه
1: It's 10 o'clock.
2: It's 10 o'clock.
1: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4.
3: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क
4: क्या आप बालों के गिरने खुश्की और कमजोर बालों से परेशान हैं अब फिक्र छोड़ दें क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं बालों को दे कुदरती चमक और नरमी खुश्की और हेयर फॉल में मददगार डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत घने और सेहतमंद बाल अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बनारसी होटल टांग सिटी मोबाइल नंबर 0344-9363-780 व्हाट्सएप नंबर 0342-2648-435
1: 88.4 Dark.
5: The Zilla Tang, the Halkuda Para, the Hushalize, Ustasuta, Domi.
6: گلونی خورستا پندے ہما کے ڈیر زیات ہارا بے وے نو دم رزر سنگ ٹک شولے یا ہورین ہورے ما ہما کے ڈیر کو اپنو کری کری میں استعمال کرل ہما تے ہی سو ریزلٹ او فائدہ نہ کڑا را او چے کلا ما اروسا شاپنگ سینٹر نا جان دا پارا اشم کری کریم راوڑل نو ما تے ڈیر زبردست ریزلٹ را کو رز گلونی ہورے جے ہم جان دا پارا راوڑم اشم کری کریم تاسو هم واړو چې مونږ پوندې صفا سترا او هیسته شي نو یو ځل ضرور استعمال کړئ اشما کریک کریم
7: زیم لطیف الله د ټانک نه زما انتخاب دا اشما اکنی ډراپ
8: زیم سکندر د اکوڑا هټک نه زما انتخاب دی اشما ارجن اسپیشل
9: زیم افنان هټک د ورانا کرک نه او د مو فیورټ پروډکټ اشما انټی ډینډرف شیمپو
10: زما شریف لکی مروز درگرانو بازار نا زما پی چاندا اشما فارمولا بیوٹی کریم
11: زما عادل منجوال چوک نا زما پی چاندا اشما اونین شیمپو
12: زما جواد بیڈومین نا زما پی چاندا اشما بیوٹی کریم
13: زما لطیف کسمیٹکس تختی نصرتی نا زما پی چاندا اشما سکن پالش
14: زما حکمت اللہ دندو خیل بننا زما پی چاندا اشما ڈیلی پیس واش
15: زو سمین جان دا بیوٹیفل نوشیرانا زما انتخاب دے اشما رائزو
16: زو جابر شاہ مامیم دا خوشحال بابا مزارنا زما پہچان دے اشما ہربل سپری
17: زو نیازدین چاکدینا او زما انتخاب دے اشما سنبلاک

0: संयम कैसर कैसर द मंगल मेलेना एमो इन ते हैव द
1: एश्मा विटामिन सी सीरम ए सी एस्टाय ओ बार काम बार द
2: सेम बाजार द बशुपुन्ना जमा पहचान द एश्मा मिल की प्रोटीन शैम्पू
3: او زایم انجینئر مسعود دخکلی بنګونا زما پہچان دے اشمار رائس فیس واش
4: زایم مولانا عبدالخالق د منگل میلنا د مو انتخاب د اشما هربل آئے
5: زایم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پہچان دے اشما کسمیٹکس پاکستان

0: Radio Ama Network, News and Information Station. Welcome to Radio Ama 88.4.
1: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क।
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजाइत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-9363-780। व्हाट्सएप नंबर 0342-2648-435।
3: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د پاره دی، کوم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختموي. نو بالکل جی، هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چه هایست مو یو فدوشی. نو د ملاوی دو پتا یاد ساتی، فرانتیر فرنیچر، چارفای، نایلون مار، مد مقابل گلی گلاوی پم، ٹانگ سیٹی. رابطه نمبر 0343-912-1745.
1: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क।
3: بیماری حق دے او علاجی سنت عمل دے، علاجی سنت عمل دے۔
4: اوس کچھیرے تاسو تا دا سے امراض بھی چھ تاسو ورنا دیر پریشان آیو او دیر گرزی دلی کڑی دلی یو، دیر گرزی دلی کڑی دلی یو۔
3: نو بالکل مایوسکے گئی ماں، مایوسکے گئی ماں۔ الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحبنا پل علاج ترلاسہ کولے شی۔
4: او د نور معلومات دے پارا او دغ نمبر کال کولے شی
3: 0319-55-23-404۔

डियर सामीन और डियर नाजरीन, जैसे आपको बताया कि ततबीर, तकदीर और ततबीर ये दारुल असबाब है। डियर सामीन और डियर नाजरीन, तवक्कुल के हवाले से आपके सामने बात रखेंगे। तवक्कुल क्या है? तवक्कुल के हवाले से आपके सामने हम एक कहानी रखेंगे और आपसे भी राय जानेंगे कि आप इस आदमी को बेवकूफ़ समझते हैं या इसने जो किया वो सही किया। इसका जो तवक्कुल और इसका जो तवक्कुल था, आया वो ठीक था या गलत था। तो इस हवाले से आपके सामने ये बात रखेंगे डियर सामीन और डियर नाजरीन। एक बस्ती के अंदर 300-400 आदमी पर मुश्तमिल एक छोटी सी बस्ती थी। लोग बड़ी पुरसकून और खुशहाल ज़िंदगी गुजार रहे थे कि एक दिन अचानक ऐलान हुआ कि सैलाब आने वाला है। कहीं पे पहाड़ों पे बारिशें हुई हैं और इनकी पहाड़ों की तह में या दामन में घर थे, तो उन्होंने कहा बहुत बड़ा सैलाब है और बेशक आपका जितने भी पहाड़ी पर या जितनी भी ऊंचाई पर घर होना, लेकिन बस्ती तो बस्ती होती है ना, जहाँ पे आबाद रहते हैं तो वो मतलब जगह बहुत वो हो नीचान की तरफ होती है, ढलान की तरफ होती है, तो ऊपर पहाड़ था और नीचे ये थे। तो ये मालूमात महकमे मौसमियात ने दी कि बहुत बड़ा सैलाब आने वाला है, इस बस्ती को फिल फोर खाली करना होगा, नहीं किया तो सारी बस्ती बसमय समेत इंसानों और जानवरों और चीज़ों के सारे बह जाएंगे। तो ऐलान होते ही सब लोग अपनी कीमती अशिया, जानवर, सामान, ज़रूरत की चीज़ें सारी उठा उठा कर जानवरों पर लाद लाद कर वो एक महफूज मकाम पर जाने लगे। तो ख़तरे के पेश नज़र हर आदमी एहतियाती तदाबीर इख्तियार करता है और इस हवाले से अमीर थे, गरीब थे, मजबूर थे, माजूर थे, सब लोग महफूज मकामात पर अपनी बिसात और ताकत के मुताबिक जाने लगे। तो एक शख्स था, अपने घर में बैठा था, उससे उसके पास लोग गए कि नौजवान आप यहाँ पे क्यों बैठे हैं, आप भी जाएं ना, आप को पता है जब सैलाब आने वाला है तो आप बह जाएंगे, सब कुछ आपका बह जाएगा, चीज़ें सारी ख़त्म हो जाएंगी, आप मजबूर हो जाएंगे और आप मर जाएंगे, आप चलें हमारे साथ, सारी बस्ती खाली हो गई है। इसने क्या कहा कि मुझे अल्लाह पर भरोसा है। क्या कहा? मुझे अल्लाह पर भरोसा है। भरोसा कैसे है अल्लाह के बंदे? भरोसा जब आप सामने एक मुसीबत देख रहे हैं कि आ रही है, आप सामने देखते हैं कि परेशानी आ रही है, आप देखते हैं कि सैलाब आ रहा है, आप देखते हैं कि सामने मौत है, तो फिर तदाबीर इख्तियार करेंगे ना। ये तो अल्लाह पर भरोसा तो ये नहीं है कि आप उधर सैलाब के मुकाबले के लिए बैठ जाएं। आप सैलाब के मुकाबले कौन करता है? अल्लाह पाक ने इस दुनिया को दारुल असबाब बनाया है। ये नहीं कि आप एक सहाबी से किसी ने कहा कि आप ये आपका यही मान है कि हर एक चीज़ जो करती है वो अल्लाह की ज़ात करती है। उसने कहा बेशक अल्लाह की ज़ात के अमर से सब कुछ होता है। तो उसने कहा आप छत से छलांग लगाएं। उसने कहा ये इख्तियार इख्तियार तो मुझे है, मुझे पता है कि जब मैं छत से छलांग लगाऊंगा तो मेरी हड्डियाँ टूटेंगी, जब हड्डियाँ टूटेंगी तो मैं क्यों ख़ुद को तकलीफ़ में डालूं, जब मुझे अक्ल व शऊर से अल्लाह पाक ने नवाजा है तो मैं क्यों ये ख़तरा लूं? देखो अल्लाह पाक ने इंसान को अक्ल इस वजह से दिया कि वो इस्तेमाल में लाए, और ये दुनिया दारुल असबाब है। तवक्कुल महज ज़ुबानी दावे को नहीं कहते डियर सामीन। सच्चा मोमिन अल्लाह पर भरोसा करता है, अल्लाह पर तवक्कुल करता है, लेकिन और एहतियाती तदाबीर भी इख्तियार करता है और नतीजा फिर अल्लाह पाक पर छोड़ता है। एहतियाती तदाबीर इख्तियार करता है लेकिन नतीजा अल्लाह की ज़ात पर छोड़ता है। हम कोशिश के और मेहनत के और काविशों के हम मुकल्लफ हैं, लेकिन ये नहीं कि हम नताइज के नताइज हमारे हाथ में होते नहीं। इंसान मेहनत करता है, नाकाम हो जाता है। अब मेहनत तो उसने कामयाबी की, लेकिन नताइज क्या? नाकामी के। तो नताइज मेरे हाथ में नहीं है, सिर्फ मेहनत मेरे ज़िम्मे है डियर सामीन। तो ये अवाम, पूरी अवाम गई, पूरी रियाया गई, वहाँ बस्ती के सारे लोग, इसने कहा कि हमारे साथ चलो। उसने कहा नहीं, मुझे अल्लाह की ज़ात पर भरोसा है, वो मेरी हिफाजत करेगा। वो लोग चले गए। अब जब चले गए तो वहाँ पे बस्ती तो खाली हो गई, ये फिर भी घर में बैठ रहा। दूसरा ऑप्शन जो था, दूसरे वहाँ पे सरकारी इंतज़ामी गाड़ियाँ आईं, जो बचे कुछ लोग थे या माजूर थे उनको गाड़ियों में ले जाने के लिए आए। तो सबको बिठाया और जब इसके पास गए तो इसे कहा कि भाई आप ऐसा करें कि आप हमारे साथ चलें, आप तो सही सालम हैं, सेहतमंद हैं और फिर भी यहाँ पर बैठे हुए हैं, चलो हमारे साथ गाड़ी में बैठो ताकि हम
آپ کو سات محفوظ مقامات پر لے جائیں, محفوظ مقامات پر یا محفوظ مقام پر. اس نے کہا نہیں, مجھے اللہ پر بھروسہ اور توکل ہے, اللہ میری حفاظت فرمائے گا. تو جب یہ بات ہوئی تو اس پر بھی اس گاڑی والے جو تھے, وہ سرکاری انتظامی گاڑیاں جو آئی تھیں معذور لوگوں کے لیے, ان کو بھی ٹال دیا اس نے. اب پھر پہلے تو پانی کا مطلب اعلان ہوا کہ سیلاب آ رہا ہے, پھر جب یہ گاڑیاں آئیں تو سیلاب بہت قریب آ گیا تھا, لیکن اس نے کہا ہمارے ساتھ گاڑی میں جاؤ, سیلاب بہت قریب ہے, 15-20 منٹ کے فاصلے پر ہے, نہیں تو سارا سب کچھ بہہ جائے گا. اس نے کہا چھوڑ, مجھے اللہ کی ذات پر بھروسہ ہے. اب دوسرے آپشن کو بھی اس نے ترک کر دیا. اب تیسرے نمبر پہ جب پانی بستی میں داخل ہوا, جب پانی بستی میں داخل ہوا تو اس نے پھر یہاں پہ موٹر بوٹ یعنی کشتیاں آئیں, کشتیاں ہی سمجھ لیں, کشتیاں آئیں اور جو بچا کچا تھے ان کو ساتھ لے گئے, جو مطلب کوئی ایسی چیز رہ گئی تھی تو اس کو کشتیوں میں ڈال کے, یا اسے حفاظتی طور پہ احتیاطی تدابیر کے طور پہ وہ آئیں کہ کہیں پہ کوئی بچا نہ ہو. تو اس کے پاس آئیں کہ جی آپ ایسا کریں, ہمارے آپ ادھر بیٹھے ہیں, سیلاب آ گیا, چلو ہمارے ساتھ. اس نے کہا نہیں. کہا کیوں نہیں, آپ بہہ جائیں گے, مر جائیں گے. اس نے کہا نہیں, مجھے اللہ کی ذات پر بھروسہ ہے اور اللہ پاک میری حفاظت کرے گا, میں کبھی بھی آپ کے ساتھ کشتی میں سوار ہو کے محفوظ مقام پر نہیں جاتا, اللہ پاک اس جگہ کو محفوظ بنائے گا. اس نے کافی اصرار کیا لیکن یہ بزد رہا اور یہ انکار کرتا رہا. اب پانی تو بستی میں داخل ہوا ہی تھا لیکن اب آہستہ آہستہ بڑھنا شروع ہوا دیواروں تک. اب یہ دیوار پہ چڑھ کے چھت پہ چلا گیا, چھت پہ اب دیوار تک تو پانی پہنچ گیا تھا, اتنا تیز پانی تھا. بستی کی دیواریں تو ویسے بھی چھوٹی چھوٹی ہوتی ہیں نا, شارٹ شارٹ ہوتی ہیں, پس قد ہوتی ہیں, تو پانی جب دیواروں تک پہنچا تو یہ چھت پر چڑھ گیا. تو ہیلی کاپٹر آیا اور اوپر سے رسی لے مطلب گرا دی کہ آپ اس کو پکڑ لیں تاکہ آپ کو محفوظ مقام پر لے جائیں. آپ کے اتنے بے وقوف انسان ہیں, ابھی تک آپ چھتوں پر گھوم رہے ہیں, کوئی یہ سرگاہ تو نہیں ہے, کوئی تماشا, کوئی انعامات تو تقسیم نہیں ہو رہے, آپ جائیں جان بچائیں, چیزیں تو ویسے ہی آپ بہہ جائیں گی. تو اس نے کیا کہا, نہیں میں رسی نہیں پکڑ سکتا, مجھے اللہ کی ذات پر پورا بھروسہ ہے, اللہ کی ذات پر توکل ہے اور مجھے اللہ بچائے گا اس طوفان میں, اس سیلاب میں, مجھے اللہ کی ذات پر پورا پورا یقین اور توکل ہے. تو اس نے ہیلی کاپٹر کو بھی واپس کر دیا, ترک کر دیا. ڈیئر سامعین اور ڈیئر ناظرین, سیلاب آیا اور سیلاب تو اتنا خطرناک سیلاب تھا کہ ایک موج جیسے اوپر آئی اس کو بہا کے لے گئی, یہ مر گیا. اور جو پتھروں کے ساتھ یہ ٹکرایا ہے اور کیکر جو ہوا نے اٹھا سیلاب نے اٹھائے تھے ان کے اس کے اندر جو اٹک گیا اور جو اذیت اور تکلیف دے موت اس کو ملی ہے نا, بیان سے باہر ہے. تو جب یہ وفات ہوا, اللہ کے ہاں اس کی روح حاضر ہوئی, تو روح نے اللہ پاک سے سوال کیا, اے اللہ مجھے تو آپ کی ذات پر توکل تھا, بھروسہ تھا اور آپ پر ایمان تھا, آپ نے میری اتنی دعائیں اور التجائیں اور اتنے توکل اور بھروسے کو بالکل خاطر میں نہیں لایا اور مجھے مرنے دیا اور آپ نے میری مدد ہی نہیں کی. تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ میں تو مدد کے لیے آیا تھا. اس نے کہا اللہ آپ کیسی مدد کے لیے آئے تھے, مدد کے لیے تو آپ نہیں آئے تھے, تو کیسی مدد تھی, میں کیوں ڈوبتا, میں کیوں مرتا, سب کچھ میرا بہہ گیا. تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ جب بستی کے لوگ آپ کے پاس آئے کہ سیلاب آنے والا ہے, آپ ہمارے ساتھ چلیں, اپنا ضروری سامان اٹھا کے چلیں محفوظ مقام پر, آپ نے انہیں انکار کیا. کہا انکار کیا, وہ تو عوام تھی. کہا میں نے ان کو بھیجا تھا, ان کے دلوں میں ڈالا تھا کہ اس آدمی بے وقوف آدمی کو توکل اس کو نہیں کہتے, جس طرح

0: एक मैसेज और आया है, अंग्रेज़ी में लिखा है, तो इसको मैं तर्जमा करके देता हूँ आपको जितनी मैं समझता हूँ अंग्रेज़ी को। ब्रो यू आर वेरी नाइस बट लाइफ इज़ शॉर्ट, तुम बहुत अच्छे हो लेकिन ज़िंदगी मुख्तसर है। वन डे इज़ गुड वन डे इज़ बैड। चलो मैं कॉल ले लेता हूँ इस मैसेज को, फिर बाद में पढ़ते हैं जी। अस्सलाम वालेकुम। ड्रॉप हो गया जी, मेरे ख्याल में माहिन की नज़र उसको लग गई है। चलो कहते हैं कि भाई तुम बहुत अच्छे हो, लाइफ बहुत मुख्तसर है, एक दिन अच्छा और एक दिन बुरा होता है, ये अंग्रेज़ी में लिखा है इसने, और एक दिन आपके लिए है और आपके हक में होता है। इस तरीके से एक दिन आपके हक में होता है और एक दिन आपके मुखालिफ होता है, यानी आपका एक दिन अच्छा दूसरा दिन बुरा होता है। बिलीव इन अल्लाह। आई एम माहिन। माहिन का बहुत शुक्रिया कि बहुत प्यारा मैसेज किया है कि आप अल्लाह पर भरोसा करें, अच्छे और बुरे दिन आते रहते हैं, तो कोशिश करें कि अल्लाह की ज़ात पर भरोसा करें। थैंक यू माहिन। अस्सलाम वालेकुम।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: क्या है भाई,
0: खैरियत है जी? अच्छे हो मिजाज शरीफ?
1: मैंने बोला कोई अच्छा वाला ना सुना।
0: ठीक है जी, ऐसा देखते हैं इंशाल्लाह, कोशिश करेंगे। टाइम भी तो मुख्तसर है लेकिन कोशिश करेंगे सब
1: ना सुना। मजेदार होने भी चंगा ना शुरू किया लेकिन कोई भी सुना चंगा।
0: ठीक है जी, ठीक है जी, ठीक है जी, ओके जी, मेहरबानी, खुश रहें। तो ये भाई थे कि नाच सुना दें, तो चलो कोशिश करते हैं। मैं नज़मान को बुलाता हूँ कि नाच सुना दें, फिर आपसे इजाज़त लेंगे उसके बाद। लेकिन फ़िलहाल जो आपका मैसेज मैंने पढ़ा डियर, ये एक और कॉल ले लेते हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम। चल भाई जान से जुड़े
0: सत्य है तुम सदा वक्तेरी जिंदगी सदा
2: माशाल्लाह अल्हम्दुलिल्लाह जरा खुद से तो बरता है तिया सिया सदा
0: दे अल्लाह एहसान तासु दो वगाने चौक ओ लकम जी ना
2: चलो शेख गरे ना फैजान खबर कुम भाई जान
0: फैजान साहब तो मुश्ते फैस खबर है उका दे फैदे खबर है तो का चलंगा दे नाम दा गसे कार रवो
2: फोया संगरा
0: नाम दे फैजान दा का ना फैजान वही फैदेता और फैदा रसवलो वालता उस्तदा से चेर खबर हो कि मुश्ता फैदा हो रसी दी
2: ना
0: बनो अच्छे दर तो आए भाई जान ने
2: उसको फैदा
0: खा लो ओ मुझे ना सादा यू ये वो सो मावे चीन काल बोर्ड तो चेर जबरदस्त नात्र पूरा भी मुझको
2: जहान
0: मनाना जी शुक्रिया जी, खुश रहे, आबाद रहे हमारे दोस्त थे कालर फैजान साहब। और मैं चेहरे फैस खबर होगा दे फैदे खबर होगा दबे चीज़ों सादा सड़ा पदर्शी न पड़ रहा ईच खबर ना मुझे टोल न पड़ रू मुझे लक मजा शिश करान दी मुझे हाँ सादा खलक यू कि देसी तान हाँ ज्याद सादा यू आबादों से खुशहालों से गिराना। आज हम गुफ्तगू कर रहे हैं तवक्कुल पर, तवक्कुल और तदबीर। अल्लाह तबारक व ताला ने हम पर बहुत एहसान किया है। और डियर सामीन आखिरी गुफ्तगू करते हैं, उसके बाद फिर आपसे इजाज़त लेंगे, 6-7 मिनट बाकी हैं। तवक्कुल महज ज़बानी अल्फाज का नहीं कि सिर्फ़ आप ज़ुबान से कह दें कि मुझे अल्लाह पर भरोसा है, उसके लिए किरदार गुफ्तार और एहतियाती तदाबीर बहुत ज़रूरी होते हैं, क्योंकि ये दारुल असबाब है, ये दुनिया असबाब की दुनिया है, और यहाँ पे आपने न चाहते हुए भी एहतियाती तदाबीर और असबाब और वसाइल इस्तेमाल में लाने होंगे, नहीं तो आप हार जाएंगे। और हार जाना किसी को पसंद नहीं, बीमार हमेशा रहना ये किसी को पसंद नहीं, हमेशा खसारा या घाटे में रहना ये किसी को पसंद नहीं। तो ढेर सामीन और ढेर नाजरीन, आप कोशिश करेंगे, अल्लाह पर भरोसा करेंगे, आप अल्लाह पर भरोसा करते हुए मेहनत करेंगे, आप अल्लाह पर भरोसा करेंगे और एहतियाती तदाबीर करेंगे, आप अल्लाह पर भरोसा करेंगे आपको बीमारी है लेकिन बीमारी जब आपको हुई तो आप दवाई लेंगे, दवाई दवा और दवाई दोनों लेंगे, दुआ भी करेंगे, मतलब तवक्कुल भी अल्लाह की ज़ात पर होगा। दवाई आपको शिफा नहीं दे सकती लेकिन आप असबाब इस्तेमाल करेंगे। تو تب اللہ پاک آپ کے لیے اسباب اور راہیں کھولے گا, کیونکہ آپ شادی کریں گے تو اولاد ہوگی نا, اسباب کی دنیا ہے. جیسے پیر صاحب نے ساری زندگی دعائیں کی اور اس کا بیٹا نہیں ہو رہا تھا, آخر اس نے پوچھ لیا کہ کیوں نہیں ہوتا شادی کی, اس نے کہا نہیں, کہا بیٹا پھر کیسے ہوگا. تو شادی کریں گے تو اسباب استعمال کریں گے, وسائل استعمال کریں گے, کھانا کھائیں گے تو بھوک مٹے گی, پانی پئیں گے تو پیاس بجھے گی, گاڑی میں بیٹھیں گے تو منزل تک پہنچیں گے. آپ پشاور کی گاڑی میں بیٹھ کر ڈی خان کی طرف دعا کہ اللہ مجھے ڈی خان پہنچا دے, تو یہ کبھی ممکن نہیں ہے. آپ گاڑی کا رخ بدلیں گے, جگہ بدلیں گے, گاڑی کا رخ صحیح کریں گے, اور پھر اللہ پاک پر توکل اور دعا اور دوا کر کے پھر منزل تک پہنچیں گے. تو ڈیئر سامعین اور ڈیئر ناظرین, یہ اس مختصر وقت میں آپ کے سامنے ہم نے آپ کے سامنے تمام باتیں رکھیں, اور کوشش یہ کی کہ آپ کے سامنے انتہائی آسان طریقے سے اور پیارے طریقے سے آپ کے سامنے باتیں رکھیں, تاکہ آپ کی زندگی کے اندر بہت تبدیلی آئے, آپ کی زندگی کے اندر خوشحالی آئے, آپ کی زندگی کے اندر دیانتداری آئے, آپ محنت والے بنیں اور اللہ کی ذات پر بھروسہ کریں لیکن ساتھ محنت بھی کرتے رہیں, اللہ کی ذات پر ایمان رکھیں لیکن کوشش بھی نہ چھوڑیں. ناکام وہ لوگ ہوتے ہیں جو محنت چھوڑ دیتے ہیں نا, کوئی بھی اس وقت تک ناکام نہیں ہوتا جب تک وہ محنت چھوڑتا نہیں ہے. محنت چھوڑے گا چاہے وہ کوئی بھی ہو, وہ ہار جائے گا, ٹھیک ہے, اس کو شکست فاش نصیب ہوگی. ڈیئر سامعین اور ڈیئر ناظرین, آج جو ہمارا ٹاپک تھا, میں امید کرتا ہوں کہ آپ کو بہتر طریقے سے میں نے ڈیلیور کرنے کی کوشش کی ہے, اور امید کرتا ہوں اللہ پاک نے آپ تک یہ میرا میسج اور پیغام پہنچایا ہوگا. چلو, وہ کال ڈراپ ہو گئی ہے. بہرحال, اور ساتھ ساتھ آج جو توکل کے حوالے سے اللہ پاک نے آپ کے لیے جتنے اسباب, یہ تو چار اسباب اس آدمی کے لیے, اس بیوقوف آدمی کے لیے, اس احمق آدمی کے, اللہ پاک نے اللہ پر بھروسہ کیا لیکن چار اسباب, چار مواقع زندگی بچانے کے اللہ پاک نے اس کو دی. اللہ پاک اترتا نہیں ہے آسمان سے, اللہ پاک وسیلے بھیجتا ہے, اسباب بھیجتا ہے کہ میرا بندہ اگر میرے اوپر بھروسہ اور یقین رکھتا ہے تو یہ اسباب بھیجوں گا تاکہ اس کا ایمان اور یقین اور بھروسہ اور پختہ ہو اور زندگی اس کے لیے آسان ہو اور اوروں کے لیے ایک مشعل راہ بنے. لیکن یہ نہیں کہ آپ پاؤں پہ پاؤں رکھ کے بیٹھ جائیں اور آپ کہیں کہ اللہ پر بھروسہ ہے, اس کو بھروسہ نہیں کہتے, اس کو احمقانہ کام کہتے ہیں, اس کو بیوقوفانہ کام کہتے ہیں. اسے بیوقوف لوگ کہیں گے اگر وہ احتیاطی تدابیر نہیں استعمال کرے گا, اسباب استعمال نہیں کرے گا. اللہ پاک نے جو چیزیں بھیجی ہیں ان کے اندر شفا بے شک نہیں ہے, لیکن استعمال تو آپ کریں گے نا. تو ڈیئر سامعین اور ڈیئر ناظرین, امید کرتے ہیں کہ آپ نے اس میسج کو, اس پیغام کو آسان طریقے سے سنا ہوگا, سمجھا ہوگا, کیونکہ یہ بہت مختصر زندگی ہے اور اس مختصر زندگی میں اپس اینڈ ڈاؤنس زندگی میں آتے رہتے ہیں. اٹ از اے پارٹ آف لائف, یو ول ہیو ٹو فیس دا چیلنجز اینڈ اپس اینڈ ڈاؤنس آف لائف, یو کین ناٹ گیٹ ریڈ آف آل دیز پرابلمس, کیونکہ زندگی جو ہے اس میں کوئی پریشانی سے چھٹکارا ہے. جب تک آپ زندہ ہیں ان مسائل, پریشانیاں, دکھ, حادثے, نقصانات تو یہ زندگی کا پارٹ آف لائف ہیں, تو اس کے علاوہ ہم راہ فرار اختیار کر ہی نہیں سکتے نا کہ ہم ان سے دور چلے جائیں. تو زندگی کا حصہ ہونے کی وجہ سے ہم کوشش کریں گے, اللہ کی ذات پر بھروسہ کریں گے, کھانا کھائیں گے تو بھوک مٹے گی, پانی پئیں گے تو پیاس بجھے گی, ہاں جی, اور گاڑی میں بیٹھیں گے تو منزل تک پہنچیں گے. اللہ پاک چار اسباب مجھے وسیلے بھیجے گا, عوام, گاڑی, پھر کشتی اور پھر ہیلی کاپٹر. اگر ان کا استعمال میں نہیں کروں گا تو کیسے میری زندگی بچے گی, میری زندگی پرسکون کیسے ہوگی, میں آگے کیسے بڑھوں گا, اللہ کے ہاں خوش سرخرو کیسے ہوں گا. تو اس کے لیے محنت ہے, اور محنت کے لیے آپ اللہ محنت شرط ہے, کسی بھی فیلڈ میں, چاہے وہ کوئی بھی فیلڈ ہو, آپ محنت کریں گے تو اللہ پاک اسی کے مطابق کامیابی سے سرخرو کرتے ہیں. بڑے کمزور لوگ دیکھے بڑے بڑے عہدوں پر, لیکن ایسے عہدے نہ ہوں کہ جس پہ بیٹھ کر انسان انتہائی چھوٹا ہو جائے, انتہائی چھوٹے. میں نے بڑی بڑی کرسیوں پر بڑے کمزور اور چھوٹے لوگ بھی دیکھے ہیں, اور چھوٹے گھروں میں, کچے مکانوں میں بڑے بڑے عظیم لوگ بھی میں نے دیکھے ہیں. تو یہ کردار کی میں بات کر رہا ہوں, کردار. جب تک آپ کا کردار نہ ہو تو آپ چھوٹے بڑے ہوں اس سے کوئی فرق نہیں پڑتا. آپ جتنی بھی بڑی پوسٹ پہ ہوں, اگر آپ کا کردار اچھا نہیں, آپ عوام کے لیے بہتر نہیں سوچتے, آپ آنےسٹ نہیں ہیں, آپ محنتی نہیں ہیں, اور آپ محنتی لوگوں کی قدر نہیں کرتے, تو میرے خیال میں آپ بڑے انسان نہیں ہیں. اور جو اللہ پاک نے کہا کہ میں نے بہترین تخلیق تو کیا انسان کو, لیکن اس کا عمل یا اس کو برا بناتا ہے یا اس کو اچھا بناتا ہے. تو نیکی اور برائی یہ میرے ہاتھ میں ہے, اچھائی کرے انسان تو اچھا بنے گا, برائی کرے تو برا بنے گا. اور اسی اچھائی اور برائی کے ماحول میں رہ کر وہ آگے فلرش ہوتا ہے, ترقی کرتا ہے, پنپتا ہے, یا تو اس کے اندر برائی ہی آ جاتی ہے یا اس کے اندر اچھائی ہی آ جاتی ہے. تو ڈیئر سامعین, آج جو ہمارا پروگرام تھا, میرے خیال میں دو منٹ باقی ہیں, آپ سے اجازت لیں گے. ماہین کے دو میسج آئے, فیس بک پہ دو میسج آئے, مرسید بھی میسج آ رہے ہیں. بہرحال خوش رہیں, آباد رہیں, اور جتنے کالز ساتھیوں نے کی ان سب کا شکریہ تہ دل سے, جو ہمیں پروگرام کو فیملی کے ساتھ بیٹھ کر سنتے ہیں. اور ہماری بھی کوشش ہوتی ہے کہ فیملی ہی کے تناظر میں اور فیملی کے مسائل ہی کے تناظر میں انداز میں آپ کے ساتھ گفتگو کریں کہ آپ کی اصلاح ہو. تو ڈیئر سامعین اور ڈیئر ناظرین, ونس اگین سب کے میسج کا, کالز کا اور سننے کا شکریہ.

0: तो वो तो उसी जगह पे लगाया करो फिर, ठीक है ना से?
1: नहीं नहीं वो इस्तेमाल करे तो खैर होया था।
0: हाँ टक कभी टक मरवाए या नहीं इसे? अच्छा, तो बोलो बेरा आज इस तरह करो ना कि मेरा भी फरमाइश पूरा करो, ठीक है ना से? देखिए से मैं रोजाना आपके लिए जना सरायकी में बात करता रहता हूँ, खलान की मैं सरायकी में बात नहीं करता, जब आप कार करते हो ना तो आज सराय की दिवे से ना कोई नात नजम जो है ना, अगर आपको याद हो ना वो जो है ना वो थोड़ा सा सुनाए मुझे।
1: अच्छा
0: तरन्नुम के साथ
1: सुनाओ। अच्छा, कर सारी खताएं माफ मेरी, तेरे दर्द में आने गिरा, तू सारे जहां का मालिक है, मेरा कौन है तेरे सिवा। कर सारी खताएं माफ मेरी।
0: देर शो
1: ठीक है जी,
0: ठीक है। माशाल्लाह माशाल्लाह माशाल्लाह जी, बहुत बहुत शुक्रिया जी। तौला बेरा अल्लाह आपको खुश रखे जी। बड़ी मेहरबानी जी, बड़ी मेहरबानी जी, तुहाड़ा बहुत बहुत मेहरबानी जी। डेर जी तो मनना तौला भी हो रहा, डेर खुश इंसान, डेर खुश इखलाक इंसान, रेगुलर दिमो प्रोग्राम की शिरकत कभी काल के वैसी नुसरो मोटी साथ खुशहाल है जी। गुरा तौला भाई दिमिश सराय के ब्रोर दसी आहा पो प्रोग्राम के रिसी और बिया दे नो टेंशन कॉस्मेटिक्स पाकिस्तान से कम दिमो जो स्पेशल प्रोग्राम दे पे के हम मुशतर शिरकत कभी। डेर जी तो मनना तौला भाई खुशहाल है के दरमन शी दिकाल को मोडीर मनना और तौला भाई दा वो चीज दे नो टेंशन से कम हर बल सुरी दो हंसी मलाव چکلا بمبری ممری ٹھاکر کی غیری پر ہیں سے ملو۔ السلام علیکم۔
2: السلام ورحمۃ اللہ وبرکاتہ۔
0: جی جناب سو خبر کھوے دے کم سے نا
2: زری نا گل استاد ہوں۔
0: ہاں گل استاد سرنگے شے جوڑی پر باری ہے۔ ماشاءاللہ الحمدللہ سے وے کنا گل استاد وقتوں میں زجون دی سرنگے روندی گرمی
2: چلے
0: پاکستان ابراہیم سر خبر ہے دا خبر دے ہم گورا اس پہ زوی اکڑل چی چی وینے اس طرح بچہ شروع کیا ہاں
2: او کنا چی وینے میں بچہ شروع
0: کیا ام بلا رزم اور سر خبر کی دی وچ یوشین پورو سر پتے شیوا وچ دا میں گلو سد لور کچ داتا دے سر یوسا
2: یوا اسی و پرتاوا یوا میں بلا جی نیوا ست جان تے اسی مالدار
0: کوا ہاں ہاں ایک چیز دا موتے رکوا ز خدا مسلمان چ خرسی کو دا دے تج شغل دے پر خوچا نی وی شی خرسول دی پر شی تو چکم ندی کون پر ڈکڑا دا
2: او کنا مالا
0: بالکل خوشحال شی قدر من شی عزت من شی کال کو مڑی رہے مننا خپل ایڈریس شامل کچ نو ٹینشن پروڈکٹس پشی گری کی تو سر کم سے ملا وی شی اور بل چکم دے آغا دے خلاص کا شربات میں نکڑا گزرا نخرا باندھے بات کے چکم دا کوا اسے ملوا تو چکم دا کہنا مکمل بس شربت بندی پسر اڑاویت شی ٹول بس بیا با چکم دا کہنا گوری خرچی خا کوئے لش لش اسے ملوا ڈیلی اسے ملوا بیا با چکم دا ختم کیجی ہنا دیر زر چکم دا دی تو چار بہت کوئی دوی چمچ اسے ملوا پر نخرا بان